लकी मरवत 88 रेडियो दे आओ अमन रेडियो टांग और अमन रेडियो करक दे और सरचकम देनो ग्लोबल एफएम 91 डीआई खान दे अदेन इलावा जमा अगर उन खवाइन दे चकम मासर द नेट पे लिखा बांधे मलगरतिया कई नो गुई तम खपल प्रोग्राम के वेलकम पखेर राले और स्टडी में शिवायमा डेर खलक चकम दे नो आगा माशाल्लाह खामोशी सरा द नेट पे लिखा बांधे जमा आवाज हो रही आउडेर खलक दासी दी चे आगा कॉल मैसेजेस कभी और मतलब दारे चखपला हाजिरी लगे यानी मुंग तो पता लगी चे आओ दा खलक मुंग सरा द नेट पे लिखा बांधे मल करती आ कई हो डेर खलक चिकम देनो आगा खामोशी सर प्रोग्राम और बेगा हम आमा तो चौमदक का शांति खबर कवला चेर दाऊ गोर दा खलक चिकम देनो दा पनेट बाने सा प्रोग्राम और अल्लाह आलिम दे चे इस्लामाबाद के और दो कचर तय और दो सहीला कई याद वाला हो जदा खबर को मकना चे माशाल्लाह नेट पे लिखा माने हम बला और खुआन दे चिकम दे समा आवाज हो रही उपकार यो इंसान चरत द रेडियो ने यो ख्वाबल ख्वाजी प्रोग्राम सरमी ने कई नो अगबिया पर आसान बांधे और देशी आओ प्रोग्राम अल्हम्दुलिल्लाह यो पे रसुख ट्यून की यो पे रसुख ओलगवी यो पे रसुख वाउरी नो बिया चिकम दे द अगुई मीना पैदाशी और प्रोडक्ट लराउड़ी नो पदा मीना बांधे बिया स्टैम्प लगी जका चिदार टोले खबर खुद प्रोडक्ट दिखे ना उस गलत और सही रिशिया और दरोग अगर खो अल पता लगी चिकल इंसान जान ल इश्मा प्रोडक्ट राउडी नो चिकल इश्मा प्रोडक्ट राउडी अल्हम्दुलिल्लाह अगवर ला फायदा वर की नो पस द आगे ना ब्या द उई चे आव यरा द रेडियो पुली का माने सवाई नो सही वाई और उन सार तौसर द इजाज प्रोग्राम से द इजाज रूटीन के चिकम दे द मंडे पोरस माने प्रोग्राम ही तमा सर पुरुन मेलमानो और बाजे मेलमाना द सी कना चगा वयरा बस मुंगा पमंडा बांधे वापस जू नो ओस मेलमानो त खुजदा से वयरा ने मेरे प्रोग्राम को मजे कजे सिर्फ यो आरजे नैमा बल्कि अल्हम्दुलिल्लाह द इश्मा कॉस्मेटिक्स पाकिस्तान चिकम देनो आगा ओनर हम यमा और दिन इलावा नोर बला डेरे खबरें कारून चिकम देनो आगा मुंग सर तड़ली दी दे दवाज चिकम ने कल कल बगे प्रोग्राम कुर्बानी और कुर पीर पोरज माने दे जास प्रोग्राम पाती शवे दे राशमाई चे उस प्रोग्रामों की ब्या बेगा बताओ सर द मौलाना कारी हाफिज जहीर से प्रोग्राम द मौलाना कारी हाफिज जहीर से चकम औरस दाग पीर पोरस बने दशपे उरस भी आओ पा आगा शपा बने चकम देनो मासरा जंगीर भाई प्रोग्राम दान दा चमा दमकड़े दा बल्कि माशाल्लाह पहला हजियान तल आओ उस राजी नो चकल राजी नो ब्या जमुंगा पे खावर के आओ जमुंगा मरदान के आओ जमुंगा चार सद के लका दहर जिखपल रिवाजू ने भी कहना او د هر انسان خپل سوچ وی د کې هیڅ شک نشته خو د پیښور نه کومګه د خوا سایت ته زو لکه نوشیرا ثوابی اٹک مردان چار صدا او دیر سوات مومند ایجنسی زمونګه د پیښور نه د خوا خلکو زمون یو شان تقریبا رواجونه دي تقریبا یو شان دي یو پرسن دو پرسن د بفر کی د لکه د ثوابی او د مردان او داسې کنه نور تقریبا 99% زمونګه یو شان دي هر څه دي जब हम तकरीबन यो शांति दमुंग पोहीगु द यो बल पर खबर बांधे डेर पासाना ब्या द कोहाट में चिदा से बरजे लक लकी करक बनु डी आई खान वजीरिस्तान नो दग तरपुनो ब्या रिवाजू नो बदल दी जब इम बदल दी जुबानम बदल दे तरतीबम बदल दे नो द लकी खलक चिकम दे कना जहांगीर भाई चिकल हज लतलो नो जद अगना खबर शुमा चिद स्तासो दखल को दस रिवाज दे दाग खल को सर रिवाज दे चिकल हज लजीनो द हज न पेला खैरातू की खल को तवे ना गानी की चरा अजी से खोला हजी से देखो पलसम तारीख बांधे बजी आओ हज बकई नो पतम या पनाहम तारीख बांधे अगुई खैरातू की खल खैरातू खुरी नो अजी से ब्लाटे नो ब्या चिकल अजी से बराशी नो ब्या सिर्फ चिकम दे दा कजूरी उदा उब तकसीमी की कहना बस ब्या सिर्फ उब तक कजूरी हुई और कीमती सऊदी अरब कजूरी और उबवी जमजम उबवी आदसम के दपासा टोलो के दरनी उब टोलो के बख्तवरी उब टोलो कीमती उब उबासी उब टोलो उब उब कीमती दा खुदा जमजम उब चिकम दिन उदा डेर ज्यादा कीमती दी नो दखल को दा से रिवाज जमुंगा द पेखावर और ददे तरपुनो मरदान चार सदा नौखार सवाबई खल को तपता दा गा ब्या दा से रिवाज चे बई कला जी से वराशी नो ब्या खैरात कई द हज न बाद मतलब चकला हजू की और राशि का ना नो बस दग शांति ब्या दावतू ने दी नो बस मुंगा जान गलेम को ब्यारा पसे कालू की
چې ګوره ویلی دی می درتا او ویلی لکه یو بل تک نه انسان دته وایا او دته وایا او بس ویلکه ګوره بیا درته یاد دهانی در کوم چې راشي نو دار چې مونږ بیگا سره آرام نه دی کړی صحیح ده او که تاسو را د حافظ ظهیر بھائی پروگرام خجوډی را مننه زما د غرونو خويندو چې کوم ما سره ملګرتیا کوي او ما خبرې زما د आवाज حواله سره حنا سنا هم د 400 او بس الله تاسو ژوندې لري ماشاءالله دریوانو فریکوينسيانو دریوانو چینلو نما خبروي زما پروگرام او ری سحر او ری مازیګر او ری ماسختن او ری د هم نه بغیر د الله تاسو ژوندې لري سید سنا خدینه علاوه چې کوم دینو د نازمینه د شاخ نمبر 6 ډیر مودباد وای چې ګډ مورنینګ اور آواز دے 400 ریڈیو پلی کا باندے اوکے دے پخیر راغ لے سنگ اے نازمین دے شاخ نمبر 6 نہ تے پخیر را لے پرون مزیگر دے میسج اس کول پروگرام لائیو دے لائیو دے او بالکل لائیو پروگرام او بس اخر کے اگر نیٹ چکم دے نو اگا پک سرو کھڑو اخری لس منٹ دے میسج نو والا لاڑل بس لاڑل سکندر بورکو والا زماڑے زیاد خو گرور دے سنگ اے سکندر طبیعت دے خدے برابر اے غیب خان ادین علاوہ نادر گل وئی چ السلام علیکم سنگ اے سی ای او سیب پروگرام دے اورما بٹ آواز خود دا سے چینج چینج لگی او یار بس دخو برا پاس دما کر اشارہ باندھے وای اور ماشاء اللہ ماشاء اللہ دس خوب میں بیگم اکڑے بس بیگا دشوے ماں منز نہ باد بس بیا اس د چا پکال را پاس دم پا موبائل را پاس دم گنی بس کی دیشی جو پروگرام تیر شوے ماں آؤزو دو ماں شکیل افریدی زما ډیر زیات خو غرور دے دعا سلام را لګی وعلیکم سلام ویسا پروگرام اورما او کال بهم کوما خا خجی بالکل او کاولنا تانا قربان مولانا عبدالخالق صاحب منگل میلا خیبر پلازا زما د دې خو غرور دکان دے او د اشما ټول پروډکټ ور سره ملاویږي جانزیب ماما دعا سلام را لګی وای چې زدا اشما سٹار ما او پروگرام زبردست دے ټول اوریدونکو ته سلام دے وعلیکم سلام دین الا زما د غصور ز اوښو لګړې غله هم خراب ده نادر گل بی بی نو اغی وجہ ہم دا صحیح دا خجیدین علاوہ چکم دے حیا افریدی زمان دیر خوگ خوردا وی چی السلام علیکم اکرام بھائی دعا سلام میں قبول کئی وعلیکم سلام حیا افریدی خوشالو سے اشما نور دا بابو زینہ تینکیو سلام دیر زیادہ مننا پروگرام سنگ تاسو تا پتہ دا چی دا اشما کاسمیٹکس پاکستان دے او ماشاءاللہ موسم چکم دے نو اغم ډیر زیات خکلے او ډیر زیات خیسته دے صحیح ده ځکه چې په گرمی کې گرمی نه وی او په یخنی کې یخنی نه وی نو بیا خو موسم خیسته نه کړي نو دا اوس گرمی ده نو ډیر سخت گرمی ده پرون نه نو د دې د وجه د گرمی حواله سره چکم دے خیسته دے او شیشه ماشاءالله داسې بجلی جوړی کنه چې وابډې ته د انسان د ورځې اړو ضرورت هم نه وي پرون خونوار ډیر زیات تیز اوس خلا سحر سبا دی مونږ ته خو پته شته نه خو پته بلګي صحیح ده نو دا د چې کم رونه خویندې هم زما آواز اوري کنه او اشما سن بلاک پیژني اوس یو کس اشما سن بلاک نه پیژني خو بیا له خبره ده یا سن بلاک اړو پیژني نه نو بیا له خبره ده چې کم خلک سن بلاک پیژني کنه نو اشما سن بلاک چې کم دی هغه مطلب استعمال کوي ځان له روړی طریقہ دادا چې په مخ باندې لګوي چې کله تاسو د کوره بهر وځي او ضروری نه ده چې تاسو سحر لګولو نو تاسو نسو غرمه ته پوسو کې چې ما سحر سن بلاک لګولې ده ما زیګر ته پوسو کې نو ما سحر سن بلاک لګولې ده بلکې کلم تاسو خپل سکن واش کوي مخ وینځي سیدا او کنه وینځي نو اسې هم سلور 15 غنټه بعد 3 غنټه بعد پکار ده چې دوباره تاسو سن بلاک لګوي ځکه ګرمي ده خولې راځي نو هغه سن بلاک بیا چې کم ده د مخ نه لاړ شي اشما سن بلاک یو ارزانم دے مناسب قیمت کے ملاوی گی بل خبر دادا چے زمونگا اشما سن بلاک کے چے کم انگریڈینٹ دی یا کم مٹیریل دی یا دی کے دننا چے کم دا استعمال مواد دے نو دا اغی لو یا فائدہ دادا چے کشران مشران ٹولے استعمال ہو لے شی او نی آواز پا گرمائی کی بلکہ تاسو پا دی گرمائی کی کچر تدا سی یخ علاقے تزئی نو هم که تاسو خیالو کوي مخ خرابيږي کنه یخي هواګانې لګي او موسم بدل شي نو الته به هم تاسو د سکن کیر کوي تاسو د مخ به حفاظت کوي نو ګرمۍ یخني هر موسم کې استعمالول شي اشما سن بلاک کم خويندې رونه زما आवाज اوري اشما سن بلاک ضرور استعمال کړئ مزید معلومات تو پارا دا اشما ہریو پروڈکٹ دا پاس زمون اپنی ہیلپ لائن نمبر موجود دے 0342-311-2292 انشاءاللہ نیکسٹ ڈیر زر زمون سمرا پروڈکٹ دینو پدے بانے بل ہیلپ لائن نمبر ہم راشی چگ بے انشاءاللہ دا شیراز بھی اور دا دوانا بتا سو تا چکم دے نو دا اشما حوالے سرا معلومات در کبھی کنا اس خو صرف یو نمبر دے اگر دا انام دے
نو انشاءالله بل نمبر به هم راځي زما د سټوډیو نمبر ما د بره دا بند وي په دې ځان له دومره رش وي د ریډیو د وجې نو د هیلپ لاین د وجې چې کوم دی د دې ترتیب نه برابرېږي نو انشاءالله څومره پروډکټ د پاسه دا نمبر موجود دی دا زمونږ د سټوډیو والا نو کېدی شي دې په ځای باندې انشاءالله د شیراز نمبر پہ ور واچو خان تاسو د اسانۍ د پاره

हाँ जी बिल्कुल हाजिर शो है जिनार कॉस्मेटिक्स पाकिस्तान पर शो के जिता रोवड़ी दी खुलिशान प्रोडक्ट चितासु यूज कवली शेख पल खुला दबारा पल खाइस दबारा आगे नवाला बदार तवाई के नाम बुन बुन दिसी के ना बुन बुन के हाँ देखो जब दगसरे घर में कि मिजून रसोल था के ना और तासुर ना देखी गए तब ब्या जतई खारी डेर जतई बबी ओम खा हाँ बिल्कुल तासुर जिनार कॉस्मेटिक शो की कॉल कवाली शिप 0336-9600-764 बांधे 0336-9600-764 बांधे तासु कॉल कवाली शे वर्षरा वर्षरा गग आवाज तासु आउ रहे वजीरिस्तान की अपन के ओडू का कटोई रखो के गग आवाज आउ रहे तासु डोमेल लता मर रहा بہادر خیلو کے گگ آواز آؤ رہے درج خیلو کے گگ آواز آؤ رہے تاسو آؤ رہے لکی مروت کے منگل میلا کے نورنگ کے اور تیسرا سرا پاؤ حمیدانو کے ور سرا گگ آواز تاسو آؤ رہے پاؤ امبیری کری تختے نصرتی چکارا بگارا کے گگ آواز پکر کے سیٹی کے آؤ رہے یا دے سرا سرا جیل چوک کے اڑیے میٹا خیل سبیر آباد شکر درام یا والی ڈگر نری نری پنوس نری پنوس کے اوم تاسو اور دائش ہے آواز اوم پروڈکٹ بوم درد ملو جی خا اور سرا بانڈ دوشا ٹیری ہنگو ٹھل اور رگزئی کو ہاٹ لچے چرت دئی تاسو رضائی فلنکوش تیار دے خا